0: تو یہ تو ان کو بہت ہی خوبصورت گانا تھا میرا فیوریٹ گانا بھی ہے ان کے گانوں میں 1970 کے دشک میں پانچ ورشوں تک ہر ورش نیرج جی کو سرو شریشت گیتکار گھوشت کیا گیا تھا بمبئی میں فلم انڈسٹری میں پانچ سال تک سرو شریشت کے روپ میں اس کے بعد ان کو لگا کہ ہوتا ہے ڈس ایلوژنمنٹ مانو پریم کے اس انیتم گائک کو پنجڑے میں رکھنا سمبھو نہیں تھا کیونکہ اتنا لمیٹیشن ہو گیا تو وہ علی گڑھ کے تھے وہ اٹاوا کے آپ کے انہیں جنم بھومی کے نیرج جی ہیں
1: ہمارا بھی سمبندھ ہے
0: اچھا اٹاوا سے بتائیے کہ اٹاوا پوروالی کوئی گاؤں تھا وہاں پہ ان کا جنم ہوا تھا
2: مانا تھا پردیپ جی
0: تو ان کے سور
2: پتا تھا کہ اٹاوا
0: نیرج جی کے سور فلم کے ہیرو کی نہیں ان کے ہردے کی آواز تھی فلمی دنیا میں ان کا ویوسائک روپ نہیں بلکہ ایک چنوتی تھی جس کا سفل سماپن کر وہ چار ورشوں کے بعد علی گڑھ لوٹ آئے انہوں نے کہا اب پانچ سال تک چھٹے سال بھی انہیں کو ملنے والا تھا تو انہوں نے کہا اب نہیں ہوگا تو وہ علی گڑھ واپس آ گئے تھے چار سال کے بعد میں اس لبدھ پرتشٹھت ورشٹھ کوی کا جنم 4 جنوری 1925 کو اٹاوا کے پوراولی گرام میں ہوا تھا
1: اچھا اچھا
0: پوراولی گرام میں تو نہیں آپ کے تو بھائی ہو گئے
1: شیلجا جی
0: چاچا جی
1: شیلجا جی دیکھیے اگر ہم کوشش نہ کر رہے ہیں تو یہ کارکرم آپ نیرج جی کے ہی گیت گاتی رہیں گے
0: بتاؤں میں آپ کو آج ہمارا بڑا سوبھاگیہ ہے کہ ہمارے بیچ میں دو اتنے جانے مانے سڈنی کے جانے مانے ویکتی میں موجود ہیں کہ میں آپ سے آپ کو وجندر جی ان کا تو انٹروڈکشن جو ہے بالکل دینا مشکل ہے بہت ہی مشکل ہے پنکج جی ہیں یہاں پہ ہمارے ساتھ میں وجندر جی ہیں ہمارے ساتھ میں ہیں اور دونوں کا جو یوگدان ہے آشا گروپ میں وہ ہمیشہ ہمیشہ سورن اکشروں میں لکھا جائے گا وجندر جی ہم آپ کو ہردے سے اپنے ہاردک شبھ کامنائیں دیتے ہیں آپ کو بدھائی دیتے ہیں کہ آپ کو ریسنٹلی آرڈر آف آسٹریلیا دیا گیا تھا اور ویل ڈیزرونگ سب سے زیادہ ڈیزرونگ کیوں آپ کا میں نے دیکھا ہے کہ جس طرح سے آپ پریشرم کرتی ہیں جس طرح سے آپ دونوں کا پنکج جی کا آپ کا جو ڈیڈیکیشن ہے اور آپ کی اور اتنی ہیوملٹی میں نے دیکھی ہے کہ پنکج جی کے بارے میں بتانا چاہوں گی کہ میں ایک بار ان کی جو بہت بڑی ان کی پرنٹنگ پریس ہے وہاں میں گئی تھی تو ان کو میں نے جب پارکنگ کرنے میں دقت ہو رہی تھی تو باہر یہ کھڑے ہوئے تھے مجھے لگتا کہ یہ یہاں پہ کوئی گارڈ ہے جو کہ میں نے کہا کہ وہ تو بڑی کرسی میں بیٹھے ہوں گے پنکج جی اندر ڈائریکٹر ہیں وہ تو مینیجنگ ڈائریکٹر ہیں اندر بیٹھے ہوں گے لیکن انہوں نے ہم سے کہا کہ ادھر پارک کیجیے ادھر پارک کیجیے مجھے لگا کہ یہ اٹینڈنٹ ہے یہاں پر پھر اس کے بعد میں نے کہا ان کے آفس میں لے چلیے آفس میں دیکھا تو خود ہی تھے یہ تو اتنے ہمبل کہ تو یہ بتائیے کہ آپ آشا گروپ میں آپ دونوں کا انوالومنٹ کیسے ہوا ہے
3: سب سے پہلے تو یہ شیلجا جی اور جو ایف درپن ریڈیو کے جو آرگنائزرس ہیں اور سننے والوں کو بہت بہت نمسکار ہے ہمارا اور بہت بہت آپ کا شکریہ جو آپ نے اتنے بڑے بھوڑے بہت بہان لفظ بولے ہیں اس کے لیے ہم آپ کے آبھاری ہیں پر اتنا ڈیزرو نہیں کرتے ہم تو سیدھے سے سمپل سے لوگ ہیں جو کہ اپنے دل سے اپنے سینئرس کو سرو کرتے ہیں اور ان کو وہ ہوپ دیتے ہیں آشا کا میننگ ہی ہوپ ہے ہوپ مینس ہوپ کہ جو اپنے مائگریٹڈ کنٹری میں آ کے اپنا پن فیل سکے اپنی کلچر سے جڑ سکے اپنے لوگوں سے مل سکے اپنا میوزک انجوائے کر سکیں یہ ہوپ کہ جو ہمارا بڑھاپا ہے وہ اپنی کلچرلی اپروپریٹ ایکٹیویٹی سے چلے سو یہی ہمارا مقصد ہے آشا میں
1: بہت اچھا مقصد ہے آپ کا پنکج جی آپ بھی کچھ آئیے مائکرو فون کے پاس آ جائیے اور بولیے کچھ آپ کا کیا کہنا ہے
4: آپ کو نمسکار آپ سب سننے والوں کو بھی نمسکار
1: جب مائکرو فون کے پاس آ جائیے ایک دم
4: میرا نام پنکج ہے میں سب لوگوں کو نمسکار کرنا چاہوں گا سب سننے والوں کو بھی نمسکار کرنا چاہوں گا میں ابھی ریسنٹلی ہی آشا میں جوائن ہوا ہے قریب میرے کو 3 سال ہو گئے ہیں اور جب میں پہلی باری آیا تھا تو مجھے ایسا لگا کہ اس سے اچھا تو میری زندگی میں مقصد کچھ ہو نہیں سکتا اور میں نے کہا نہیں اسی میں مجھے کرنا ہے اور میں نے کہا یہ جو دھن ہم کماتے ہیں ये सिर्फ हम हमारी इसकी भूख कभी खत्म नहीं होगी वो तो कमाते ही रहेंगे लेकिन जब मैं यहां जुड़ा तो मुझे तो लगा जैसे मुझे सबसे अच्छा मकसद मिल गया है और मैं चाहता हूं हम इसको आगे बढ़ाएं और आप सब लोगों की हमारे हमें इनकी आप हमें मदद कीजिए कि हम कैसे आगे बढ़ाएं और जितना भी हम कर सकते हैं हमारे जितना जान है हम करेंगे
1: पंकज जी आप ये बताइए हमें कि आप खाते क्या हैं वैसे तो आप सीनियर से जुड़े हुए हैं लेकिन 25 साल के लगते हैं
4: देखो मैं खाता बोर्ड को छोड़ आप जब भी खिलाएंगे हम खाएंगे
0: चलिए पंकज जी आप ये बताइए कि आप कहां से आए कब कब कितने दिनों से ऑस्ट्रेलिया में हैं कहां से हैं और आपकी जो प्रिंटिंग कंपनी है उसके बारे में बताइए
4: मैं 1994 में ऑस्ट्रेलिया में आया था और मैंने 1999 में प्रिंटिंग का बिजनेस शुरू किया था
0: अच्छा
4: और मेरा जन्म दिल्ली में हुआ था इंडिया न्यू दिल्ली इंडिया में और मैं तब टाइम्स ऑफ इंडिया में जॉब करता था और जब मैं 94 में 1994 में यहां पे आया तो जैसे हम लोग शुरू में मेहनत करते थे तो हमने भी वही सब मेहनत की है यहां पे रेस्टोरेंट में बर्तन भी धोए हैं और अभी भी घर पे धो ही रहे हैं
3: ये तो आशा में भी धोते
0: हैं लगता है घर में भी आपको धुलवाए जाते होंगे हैं आपको भी धुलवाया जाता होगा घर में
4: वो मैं अपनी इच्छा से करता हूं
3: मशीन में बैठ जाते
1: हैं नहीं बड़ा अच्छा करते हैं अच्छा हम विजेंद्र जी आपके बारे में वैसे तो सबको अच्छी तरह से पता है आप भी बताइए कि आप भारत में कहां से हैं और आपने भारत में क्या किया और यहां पर कब आई
3: अगर यही बताऊं तो मेरे को ये 75 में आई थी
1: अच्छा
3: तो यहां पे न्यू साउथ वेल्स यूनिवर्सिटी में पीएचडी एजुकेशन में एडमिशन लिया था
1: अच्छा
3: और उसके बाद मैं
1: मोर कौन से सब्जेक्ट में
3: एजुकेशन और बहुत लकली जो ये कहानियां तो बहुत सी हैं माइग्रेंट स्टोरी के अगर करने लगे तो कभी-कभी लगता है कि किताब की किताब लिख सकते हैं तो अभी नए-नए यंग होते हैं तो सोचते हैं कि इंडिया से आए हैं मास्टर्स फर्स्ट क्लास में ऑनर्स में किया हुआ है वहां पे तो प्रिंसिपल थे तो अपनी साड़ी डाल के और झुमके डाल के जो 25 साल का आदमी होता है कि चलते हैं तो बोला कि वो सेंट्रल लिंक में आपकी तो एजुकेशन बहुत ज्यादा है उस वक्त ऑस्ट्रेलिया का बहुत सिस्टम था मल्टीकल्चरलिज्म नहीं था तो एक बार हमने जा रहे थे ट्रेन पे तो स्टेशन पे हिंदुस्तानी को देखा पीछे पीछे भागे अरे भाई रुक जाओ सरदार जी रुक जाओ बात करिए तो इंटरव्यू से मैंने कहा कि सिडनी मॉर्निंग हेरल्ड में इंटरव्यू देखा तो हमने बोला कि मैं चंडीगढ़ से आई थी तो हमारे पास तो मास्टर्स ऑनर्स में है अच्छे-अच्छे रेफरेंस है तो क्यों नहीं जॉब में जाते हैं तो अभी भी याद है 12 आदमी बैठे हुए थे और हम अपनी साड़ी डाल के बीच में बैठे तो एक तो ऐसे देखने लगे कि पता नहीं कहां से आए हैं एलियन लैंड से आए हुए हैं तो उन्होंने इंटरव्यू करते लगे तो हमने कहा ठीक है तो अभी भी मेरे को याद है पहला क्वेश्चन था कि आपकी क्वालिफिकेशन तो बहुत अच्छी है पर आपको यहां के बच्चों का कैसे पता चलेगा तो जब आदमी जवान होता है ना तो बोल्ड भी बहुत होता है अभी ओल्ड भी ज्यादा बोल्ड बूढ़े होके और भी ज्यादा बोल्ड हो जाते हैं तो हमने उनको बोला कि ये बताइए कि जो लोग हैं दूसरी साइड पे हेमिस्फीयर के उनका दिमाग अलग होता है तो वो मेरा देखने लगे तो मैंने सोचा अब तो बैग पैक करके प्लेन में बिठा के भेज देंगे
0: हां
3: दो दिन बाद फोन आया तो कहने लगा You are the lady who told us off. तो मैंने कहा ठीक है मैंने ठीक ही बोला था तो आप आइए हमारे ऑफिस में तो मैंने कहा होगी छुट्टी होगी अब तो पीछे पीछे और हम भागे चंडीगढ़ तक भागते पहुंच जाएंगे तो उन्होंने हमें पहली जॉब दी एजुकेशन डिपार्टमेंट एज ए स्पेशलिस्ट टीचर सो दैट वाज द बिगनिंग ऑफ द जर्नी ऑफ माय लाइफ फॉर मोर देन 40 इयर्स एजुकेशन में एज स्पेशलिस्ट असिस्टेंट प्रिंसिपल even officiated as principal karke fir pata nahi budhape mein kaise buzurgon ka khayal aa gaya jab thode se baal safed hue to socha ki ab usko chhodo socho ki buzurgon ka kuch karna chahiye to wo shuru mein to humne jab aasha start ki to aasha ka jo sanskrit meaning hai hope jo main jaise pehle bataya hai to humne dekha ki jo hamare buzurg log ho rahe hain unke liye shuru kiya par jaise jaise time badhta raha especially covid mein कोविड से पहले शुरू किया था तो हमें इस बात का बहुत फर्क है ये मैं नहीं हूं ये जो वो लोग मेरे साथ चलते हैं हमारे कितने ही वॉलंटियर्स शैलजा जी देखा होंगे वॉलंटियर है जो कम्युनिटी है हमारे सीनियर जिनको हमारे पे ट्रस्ट है जो हमें सपोर्ट करते हैं तो हमने वो पहला था एक फोरम किया डिमेंशिया पे फिर सीनियर राइट्स पे हमने तीन चार फोरम किए और जो पार्लियामेंट इंक्वायरी एल्डर ब्यूज में तो मेरे को याद है 12 घंटे में बैठी रही रिसर्च करने के लिए आर्टिकल लिखने के लिखना तो आता नहीं था पर उस वक्त ये चैट जीपीटी नहीं होता था नहीं तो आसान हो जाता है पर तो, तो करके तो हमने पार्लियामेंट इंक्वायरी में वो सबमिशन फर्स्ट टाइम इंडियन किया तो एक्सेप्टेड हुआ उसके बाद करते करते तो सीनियर राइट्स में तो फोरम भी किए देन वी रियलाइज कि एल्डर अब्यूज के साथ डिमेंशिया के साथ सबसे जो है पैसे की नहीं होती जरूरत एक टाइम आता है लोनलीनेस अकेलापन
0: बिल्कुल
3: अपनापन
0: बिल्कुल ओके
3: बिल्कुल करता है कोई बात करे कोई इतना ही कह दे कि आप कैसे हैं आपको प्यार से बोले तो उसी से जो है वो जो

0: چلے گئے جو فیس بک میں جو نہیں آ سکتے کچھ بزرگ ہیں اپنی موبیلٹی کے لیے ہیلتھ کے لیے ڈسٹنس کے کارن کر کے نہیں آتے وہ کہتے ہیں کہ جب آپ کا فیس بک میں ہوتا تھا وہ جوائن کرتے ہیں وہ سپورٹ کرتے ہیں تو موسٹلی جو ہے 1 million تک فیس ویو ہر مہینے ہوتا ہے تو اس کا مطلب ہے ہمارے اتنے 1 million ممبرس ہیں نا ممبرس کے لیے کوئی اسٹمپ تو نہیں لگانی ہوتی
1: بالکل
0: سپورٹ کرتے ہیں فالو کرتے ہیں کچھ لوگ فزیکلی آ سکتے ہیں کچھ نہیں تو یہ نہیں کہ سب بزرگ ہی ہیں جو سب سے چھوٹا جو ہے 5 سال سے بچہ ہے اور اولڈیسٹ اور جو آ کے ابھی تک آتے ہیں 92 تک
2: بہت بڑھیا اچھا یہ بتائیے کہ آپ اتنا بڑا مہم چلا رہے ہیں تو فنڈنگ کہاں سے ہوتی ہے
0: فنڈنگ تو دیکھیے وہ کہتے ہیں نا کہ کبھی کبھی ہم سوچتے ہیں کہ آشا کو آشا دیوی بنا لینا تو فنڈنگ کا پرابلم ختم ہو جائے گا پھر اپنا وہاں بیٹھ کے تو پھر فنڈ آتے رہیں گے فنڈنگ کی تو دیکھیے سب کو پرابلم ہوتی ہے ہم لوگ کام بھی کرتے ہیں بجٹ ہوتا ہے پھر بھی کم ہو جاتا ہے فنڈنگ کا ایشو ہے پر میں سوچتی ہوں کہ اگر دیکھیے اٹ مے بی ڈیفیکلٹ بٹ ناٹ امپاسبل ڈفرینٹ ویز سے کرتے ہیں ممبرس کی ممبرشپ تو $50 ہے لیس دین $1 اے ویک تو اس سے کچھ نہیں بنتا ابھی ہمارا سیٹرڈے کو لیورپول کا ہب تھا 3 گھنٹے کے $430 دیے ہیں اس لیے کہ وہاں پہ ضرورت ہے چاہے مہنگا ہے یا کیسے اب کھانا بھی ہے آپ کو معلوم ہے کہ چھوٹا سا رائس اور کری لیں گے تو $10 میں کچھ نہیں بنتا اور ہم لوگ زیادہ اچھا کھانا اس لیے دیتے ہیں کہ کھانا اٹ سیلف از ایکٹیویٹی شیئرنگ فوڈ بہت پلیئر ہے اب آپ اپنے آپ کو امیجن کریے کہ آپ کے بچے یہاں رہتے ہیں آپ آئے ہیں تو ہر کوئی بجٹ کے حساب سے شاپنگ کرتا ہے
1: بالکل
0: تو آپ کا دل کرتا ہے کہ میں یہ بنا کے پراٹھا کھاؤں یا کچھ اور بچے تو پاستا سا بنا کے اس میں تھوڑا سا دے دیا اب بزرگ کیا بولیں گے میرے کو اور کھانا ہے بولیں گے ممی ڈیڈی آپ مت یہ کھائیے سو جہاں پہ ہم ان کو ہیلتھی فوڈ دیتے ہیں پر جتنا مرضی دل کر کے سو کہنے کا مطلب ہے مشکل تو ہوتا ہے ہر بار سامان لے کے جانا آرٹسٹ ہوتے ہیں پروفیشنل آرٹسٹ کو بلانا پڑتا ہے سب تو ابھی تک تو وہ کہتے ہیں نا کہ بھگوان کا میریکل ہے یس وی ڈو رائٹ گرانٹس ایک گرانٹ کو لکھنے کے لیے 30 اگر کوشچن ہے تو آپ سوچئے کم سے کم 12-13 گھنٹے لگیں گے رپورٹ میں بھی 10 گھنٹے لگیں گے پر ہم لوگ گیو اپ نہیں کرتے یس ان بٹوین ملتی ہے کبھی پر جیسے لوگ بولتے ہیں ارے جی گورنمنٹ گارنٹی دیتی ہے تو میں کہتے ہیں ٹھیک ہے آپ کے پاس چابی ہے خزانے کی تو ہمیں دے دیجیے آپ کو دے کے ہوں گے تو وی ڈو گیٹ سم گرانٹس اور جو ویری فیو ڈونیشنس ہمارے پاس ٹیکس ڈیڈکٹیبل ہے تو ہم یہی چاہتے ہیں کہ کمیونٹی میں فار ایگزامپل اب ریسٹورنٹ والے ہیں چاہے وہ بلیک ٹاؤن ہے راؤز ہل ہے وینٹ ورتھ مہینے کے میں ایک بار بھی اگر ایک بکٹ رائس کی ایک دال اور سبزی میں تو کوئی فرق نہیں پڑتا
2: بالکل
0: اگر وہ سپورٹ کر دیں تو ہم ان کو جو ٹیکس ڈیڈکٹیبل اگر فائنینشیل کریں رسید دے سکتے ہیں اور ہمارا کام بھی آسان ہو جائے گا سو ہم چاہتے ہیں کہ کمیونٹی ٹو کم الانگ یہ سب مل کے کریں گے تبھی آگے بڑھے گا یہ ہمارا نہیں ہماری تو یہ ہے کہ جنریشنس کے لیے جو ہم نے شروع کی آگے بڑھتا جائے اب پنکج جیسے ینگ اور وہ لوگوں کو اسی لیے کرتے ہیں کہ آپ لوگوں نے آگے چلانا ہے تو ہم اپنا پورا ٹائم لگا کے ایڈمن میں پورا کر رہے ہیں اسٹرکچر بنا رہے ہیں کہ ہم ہو نہ ہو پر چلتا جائے آشا بڑھتا جائے آگے
2: نہیں بہت اچھی بات ہے اور یہ ہے کہ ہماری تو اپنے شروتاؤں سے گزارش ہوگی کہ بھائی جتنا ڈونیشن دیا جا سکے اچھی اچھی سنستھاؤں کو جیسے کہ آپ کی سنستھا ہے آشا ہے آشا میں نے کہا آپ کی سنستھا ہے لیکن ہم سب کی سنستھا
0: ہماری ہے
2: ہم سب کی ہے
0: ہماری آشا نام بھی ہمارے گروپ کا ہے ہماری آشا
1: بالکل ہمیں آشا ہے کہ ہمارے جتنے بھی لسنرز ہیں سب آپ کو سپورٹ کریں گے اور اتنی اچھی سروس ہے تو آپ اس کو اس کا فائدہ بھی
2: اٹھائیے اچھا اسی کے ساتھ ساتھ اب مودی جی کی یاترا کے بارے میں
1: ہاں بالکل آپ ان کا بتائیے
3: تو شروتاؤں جیسا کہ ہم جانتے ہیں پردھان منتری نریندر مودی ایشیا پیسیفک کی یاترا پر تھے میں یعنی رنجنا رمن آپ کے ساتھ اس وارتا کے کچھ مزیدار اور کم بات کی گئی پہلوؤں پر آپ کے ساتھ چرچا کروں گی ایشیا پیسیفک کی دھرتی پر اس بار کچھ الگ ہی ماحول تھا جیسے ہی پردھان منتری نریندر مودی کا ویمان اترا ایسا لگا مانو کسی دیش نے اپنے وی آئی پی وائی فائی کا پاسورڈ ہی بدل دیا ہو اور اسے کر دیا ہو مودی آیا 2026 ہر جگہ کیمرے ہر جگہ بھیڑ اور ہر جگہ وہی پرانا سوال मोदी जी आज क्या नया करेंगे। सबसे पहले बात करते हैं ऑस्ट्रेलिया की, रक्षा व्यापार और मोदी मैजिक। मेलबर्न में आयोजित ऑस्ट्रेलिया इंडिया समिट में दोनों देशों ने रक्षा और समुद्री सुरक्षा पर बड़े समझौते किए। ज्वाइंट मैरीटाइम सिक्योरिटी रोड मैप को मंजूरी मिली, यानी हिंद महासागर में दोनों देश अब और करीबी सहयोग करेंगे। भारतीय समुदाय ने मोदी का स्वागत ऐसे किया जैसे आईपीएल फाइनल में आखिरी ओवर चल रहा हो। कुछ विवाद भी हुए, जैसे कुछ विपक्षी नेताओं ने कहा कि यह यात्रा अत्यधिक प्रचार वाली थी। मीडिया ने यह भी चर्चा की कि रक्षा समझौते चीन को चुभ सकते हैं। अब बात करते हैं जापान की, टेक्नोलॉजी, सेमीकंडक्टर और मोदी सुशी मोमेंट। जापान में पीएम मोदी ने सेमीकंडक्टर सहयोग, एआई और क्वांटम टेक्नोलॉजी पर बड़े समझौते किए। जापानी कंपनियों ने भारत में निवेश बढ़ाने का वादा किया। एक कार्यक्रम में मोदी ने कहा, भारत और जापान की दोस्ती उतनी ही मजबूत है जितनी आपकी सुशी की चावल की पकड़। जापानी मीडिया ने इसे क्यूट डिप्लोमेसी कहा। कुछ विश्लेषकों ने सवाल उठाया कि भारत की सेमीकंडक्टर नीति अभी भी शुरुआती चरण में है और वादे ज्यादा और जमीन पर काम कम हो रहा है। बात करते हैं इंडोनेशिया की, समुद्री सुरक्षा और सांस्कृतिक कनेक्शन। भारत और इंडोनेशिया में समुद्री सुरक्षा, आतंकवाद रोधी सहयोग और व्यापार बढ़ाने पर चर्चा की। बालिनी कलाकारों ने मोदी का पारंपरिक नृत्य से स्वागत किया। इंडोनेशिया के कुछ स्थानीय समूहों ने कहा कि भारत को पाम ऑयल आयात पर अपनी नीति स्पष्ट करनी चाहिए। फिजी, छोटा देश बड़ा दिल और भारत की सॉफ्ट पावर। फिजी में मोदी ने क्लाइमेट रेजिलियंस, डिजिटल कनेक्टिविटी और स्वास्थ्य सहयोग पर बात की। भारतीय समुदाय ने भंगड़ा और फिजियन नृत्य का मिश्रण पेश किया, जिसे मीडिया ने फिजी फ्यूजन का नाम दिया। कुछ आलोचकों ने कहा कि छोटे देशों में भारत की सक्रियता चीन के साथ प्रतिस्पर्धा का हिस्सा है। पापुआ न्यू गिनी, रणनीतिक साझेदार। भारत ने फूड सिक्योरिटी, तकनीक और ऊर्जा सहयोग पर समझौते किए। पीएम मोदी को पापुआ न्यू गिनी के पारंपरिक सम्मान से नवाजा गया। विपक्ष ने कहा कि भारत को पहले घरेलू कृषि संकट पर ध्यान देना चाहिए। आइए जानते हैं इस यात्रा का सबसे मजेदार पहलू। हर देश में मोदी के भाषणों में स्थानीय भाषा के कुछ शब्द शामिल थे और हर बार भीड़ खुश हो जाती थी। सोशल मीडिया पर एक मीम वायरल हुआ, मोदी जी जहां जाते हैं वहां की भाषा में नमस्ते बोलना नहीं भूलते और फिर वहां की जनता उन्हें नहीं भूल पाती। कुछ विवाद भी चर्चा में रहे। कुछ अंतर्राष्ट्रीय विश्लेषकों ने कहा कि भारत की विदेश नीति अमेरिका चीन तनाव के बीच बहुत सक्रिय हो गई है और यह यात्रा उसी रणनीति का हिस्सा है। कुछ आलोचकों ने कहा कि यात्रा में अत्यधिक इवेंट मैनेजमेंट था। समर्थकों ने कहा कि यह भारत की वैश्विक छवि को मजबूत करने का एक तरीका है। कुल मिलाकर यात्रा कैसी रही? रणनीतिक रूप से मजबूत, मीडिया में हाई विजिबिलिटी, भारतीय समुदाय में अत्यधिक उत्साह, कुछ विवाद और कुछ प्रशंसा, और हाँ, मीम्स की भरमार। धन्यवाद।
4: Are you looking for personal or business tax or self-managed super fund accounts and audit, formation of association, company or trust, cloud accounting with payroll solution with fixed prices? Mention the Open Radio and get your first visit without any charge. Please contact Forbes Accounting on 8095 9405, that's 8095 9405, or visit our website www.fabc.com.au. Our address is Suite 1, 168 Burwood Road, Burwood. Forbes Accounting and Business Consultants are proud sponsors of Therapin Radio.